नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा नेतृत्वाधीन सरकारको कडा पदक्षेपको लागि राज्यका गैंडा शिकारको घटना कम्ती भएको छ। वन विभागको जानकारी अनुसार 2021 सनबाट 2026 सनसम्म चोर शिकारीको हातमा मात्र 7 गैंडाले प्राण गवाएका छन्। यसभित्र काजीरङ्गा राष्ट्रिय उद्यानमा 2021 2, 2023 एउटा र 2024 2 चोर शिकारीले हत्या गर्ने विपरीतमा 2023 सनमा मानस र ओराङमा एउटा गरेर गैंडो शिकारीले मारेका थिए। विगत 3 उद्यानको गैंडो र बाघ शिकारको एउटा पनि घटना संगठित नभएको मुख्यमन्त्रीले मुख्यमन्त्रीले डाक्टर शर्माले हिजो सामाजिक माध्यमद्वारा प्रकाश गर्दछन्। उहाँले भन्छन् कि वर्तमान मानस राष्ट्रिय उद्यानमा प्रत्येक महिना प्राय 38,000 किलोमिटर इलाकामा नियमित रूपमा प्रहरी दिइन्छ। राज्यमा चाँडै अरू पछाडिएका वर्गका अन्तर्भुक्त जनगोष्ठीको जरिप चलाउने छन्। असम अरू पछाडिएका कक्षा आयोगले यो जरिप सम्पन्न गर्नेछन्। आयोगको कार्यालयमा अनुष्ठित पर्यालोचना बैठकपछि सामाजिक न्याय सबलीकरण तथा संख्यालघु कल्याण र उन्नयन मन्त्री अश्विनी रॉय सरकारले यस विषयमा प्रकाश गर्दछन्। अरू पछाडिएका वर्गका अन्तर्भुक्त जाति जनगोष्ठी र विकासको क्षेत्रमा यो जरिप प्रयोजन भएको हो भनेर उहाँले बताउनुभयो। उहाँले भन्छन् कि अरू पछाडिएका वर्गका सूचीमा 7 जनगोष्ठीलाई अन्तर्भुक्त गरिएको छ। 15 भन्दा धेरै जनगोष्ठीलाई अरू पछाडिएका कक्षाको सूचीमा अन्तर्भुक्त गर्नलाई विवेचनाधीन भइरहेको छ। 15 भन्दा धेरै जनगोष्ठीलाई अरू पछाडिएका सूचीमा अन्तर्भुक्त पार्नलाई विवेचनाधीन भएको कुरालाई जानकारीमा छ। रूपकुँवर ज्योतिप्रसाद आगरवालाको आज 124 संख्यक जन्मदिवस हो। सुन्दरका पुजारीको पहिलो असमिया चलचित्र जयमती निर्माता गीत नाटक कविता लगायत धेरै भण्डारले असमिया साहित्यलाई समृद्धि बनाउनु भएको थियो। उहाँको जन्म आजको दिन डिब्रुगढको तामुलबारी चिया बगानमा भएको थियो। उहाँ देशका स्वतन्त्रता संग्राम का एक सक्रिय सदस्य हुनुहुन्थ्यो र जीवनको सबै क्षेत्रमा मानिसहरूलाई अगाडि बढ्न प्रेरित गर्नुभएको थियो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले सौन्दर्यका सन्त ज्योतिप्रसाद आगरवालालाई उनको जन्मदिनमा श्रद्धाञ्जली अर्पण गर्दछन्। अदालतले आज न्यायाधीश शर्मिला भुइँयाको द्रुत ट्रेक अदालतमा बयान दिने 4 उजुरीकर्ताहरू विपुल फुकन, जितु फुकन, विकास शैकिया र यादव शैकियालाई सामन जारी गरेको छ। अदालतले 3 साक्षीहरू मौसम बडा, गुहाई दत्त र दिगन्त दासलाई सुनेका थिए। अभियोजन पक्षका वकिलहरूले 3 साक्षीहरूलाई प्रश्न गरे। सिङ्गापुरमा जुबिन गार्गको रहस्यमय मृत्युपछि घटनाको अनुसन्धानको लागि राज्यभरि उजुरीहरूको दर्ता भएको थियो। अदालतले जुनदेखि उजुरीहरूबाट बयान लिएका थिए। यी व्यक्तिहरूको बयान जुनसम्म लिनेछन्। मुद्दामा 398 साक्षीहरू छन्। राज्य सरकारले कर्मचारी र पेन्सनरहरूलाई 2% वर्धित हारमा मरगीय बनास लाभ गर्ने छन्। यो मरगीय बनास पूर्वको 58%बाट 60%सम्म वृद्धि गरिएको छ। जुलाई महिनाको वेतनदेखि कर्मचारीहरूले यो बनास लाभ गर्नेछन्। भारतले आज आइसिसी महिला टी20 क्रिकेट प्रतियोगिता को ग्रुप 1 आफ्नो खेलमा नेदरल्यान्डको सम्मुखीन हुनेछन्। खेल भारतीय समयअनुसार लिड्सको हेलिङमा साँझ 7

बजी सुरु हुनेछ। भारतले ग्रुपको प्रथम खेलमा पाकिस्तानमा महिला दलकोलाई पराजित गरेका थिए। आकाशवाणी गुवाहाटीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ट्ज साथै 101.6 मेगाहर्ट्जमा। समय यस बेला दिउँसोको 3:22:25 भइसकेको छ। सम्पूर्ण श्रोताबिन्दलाई हाम्रो कार्यक्रममा म दीपामणि शर्मा फेरि एकपल्ट हार्दिक स्वागत जनाउँदैछु। आरम्भ गर्न जाँदैछु आजको कार्यक्रम। श्रोताबिन, आजको कार्यक्रममा प्रस्तुत छ उद्घोषक छनौटे गीतहरूको कार्यक्रम। उद्घोषकले सुन्न चाहने गीतहरू यसमध्ये यो पहिलो गीत आउनुहोस् त सुनौ अन्जु देवीको कण्ठमा।

श्रोताहरूले मलाई मनपर्ने गीतको कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। श्रोताबिन यसै कार्यक्रममा आउनुहोस् त, अब सुनौ प्रदीप कुमार शर्माको स्वरलाई।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो प्रदीप कुमार शर्माको स्वरलाई। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट, र हाम्रो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ज, साथै 101.6 मेगाहर्जमा। श्रोताबिन आउनुहोस् त अब सुनौ राजेन्द्र गजमेरले गाएको यो गीत। यो गीत मलाई साह्रै नै मनपर्छ, हजुरहरू पनि सुन्नुहोस् त।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो राजेन्द्र गजमेरको स्वरलाई। श्रोताबिन, मलाई मनपर्ने गीतको कार्यक्रममा अर्को एउटा गीत मलाई साह्रै नै मनपर्छ, लीला भट्टराईको स्वरमा। आउनुहोस् त सुनौ यो गीत।

लीला भट्टराईले गाएको यस गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यही टुङ्गिन्छ। श्रोताबिन, भोलि पनि फेरि हामी कार्यक्रमको कोसेली सहित उपस्थित हुने नै छौँ। हजारहरू समक्ष लौ तबसम्मका लागि आजलाई बिदा दिनुहोस्। नमस्कार।